0: ארץ סנגלם. אשן באונה. מדעני זאתי. הרד מגי פריד.
1: आप सुन रहे हैं शिवा रेडियो, शांति की धुन रहे जीवन में सदा।